0: तालाब अट्टी को कॉल मिलाएं।
1: तालाब 6472957861 Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. तालाब 6472957861
0: को कॉल मिलाएं।
1: तलाब 6472957861।
2: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ते कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
3: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
4: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
5: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
6: फॉर होलसेल इंक्वायरी कॉल 4167465550 7465550।
2: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो, या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी कीजिए 4168559464। शहबाज अकबर साहब के रابطے के नंबर 4168559464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 4166710577। जीटी भर में चार लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है, और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 4166710577। The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga. अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉट इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन, ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600, क्वींस मैनर इवेंट सेंटर। SSR Auto Repair, 3438 Shepherd Avenue East, Scarborough, Warden or Shepherd ka intersection. 24/7 Auto Repair, very close to Highway 401. Tamam major repair work karte hain, body shop, accidental repair, denting, painting, engine repair, oil change, tire change, brake pads and router, wheel alignment, battery and AC service. 24/7 towing service bhi available hai. SSR Auto Repair, call Nazir Chaudhary, Awais Chaudhary or Munir Hussain. 647-321-7444. 4-4-4, it's 647-321-7444.
7: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو, لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل, انڈسٹریل, پرائیویٹ, یا آپ کو چاہیے اکویٹی لائن آف لون, پرسنل لون یا بزنس لون, 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147. لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں. کال شیراز حسین 6472714147.
8: 6472714147 شیراز حسین صاحب کے رابطے کا نمبر ہے. رائل فائنینشیل گروپ, ایسٹ اور ویسٹ دونوں لوکیشنز ہیں ان کی, آپ کہیں بھی ان سے مل سکتے ہیں. اور کہیں سے مارٹگیج نہیں ہو رہی ہے, ایک بار آپ ان سے ضرور رابطہ کیجیے. مشکل سے مشکل مارٹگیج بھی آپ کو آن دا فون ہی بتا دیں گے کہ کیا ممکن ہے کیا نہیں ہے. اس کے علاوہ ریئل اسٹیٹ کی سروسز بھی آپ کو پرووائڈ کرتے ہیں, ریزیڈینشیل, کمرشل مارٹگیجز ہوں, لائن آف کریڈٹ لون. 6472714147 ان کے رابطے کے نمبر ہے. ہمارے ساتھ موجود ہے خوش آمدید کہیں گے شراد بھائی. السلام علیکم.
9: وعلیکم السلام.
8: اچھا ابھی پچھلے دنوں ابھی ظاہر ہے انٹرسٹ ریٹ جو ہے وہ ہولڈ کیا کم نہیں ہوا, بعض لوگ تو کہتے شاید کہیں بڑھا ہی نہ دیں, تو ایسی صورتحال میں مارٹگیج کی اب پھر کیا کس طرح سے دیکھ رہے ہیں, ایزی ہے یا ابھی مشکل ہے مارٹگیج؟
9: مارٹگیج تو ایک ٹائم پہ یہ 1.29 پہ بھی ہم نے مارٹگیجز کرائی ہیں, اور ایک ٹائم ایسا آیا کہ یہ 7 تک بھی جا چکا ہے جو بینک نے انکریز کر دیا تھا.
8: جی بالکل.
9: مارٹگیجز تو ہوتی ہیں, ٹھیک ہے نا, وہ مین چیز یہ ہے کہ مارٹگیج کا تعلق انٹرسٹ ریٹ سے ان سے نہیں ہے, مارٹگیج کا تعلق ہے کہ آپ کی کریڈٹ صحیح ہے یا نہیں, آپ کی اپنی انفارمیشن, آپ کے اپنا جو بیک گراؤنڈ ہے وہ کلیئر ہے یا نہیں. مارٹگیج تو ہوتی ہے, انٹرسٹ ریٹ جس, کچھ لوگ ایسے بھی ہیں جو میرے کلائنٹس ہیں, میں نے کچھ لوگ دیکھے ہیں جو لوگ پراپرٹی اس لیے نہیں لیتے کہ وہ انٹرسٹ ریٹ زیادہ یا کم ہے, وہ لیتے ہیں انویسٹمنٹ کے لیے, وہ لیتے ہیں فیوچر کے لیے. آپ کچھ بھی کر لینا تو آپ اگر پراپرٹی لیتے ہیں آج 5 سال بعد نا, اس میں آپ کو پروفٹ ہوتی ہی ہوتی ہے کچھ بھی آپ کر لو, اور وہ فیوچر میں کہیں نہ کہیں وہ آپ کے کام آ ہی جاتی ہیں. میرے بہت ایسے کلائنٹ ہیں جنہوں نے پراپرٹیز لی ہیں اور برے ٹائم پہ وہ پراپرٹیز ہی ان کے کام
8: بچائے انہوں نے.
9: تو انٹرسٹ ریٹ سے اگر فرق پڑتا ہے نا, اگر $100, $200, $300, تو وہ بیسیکلی فیوچر میں سمجھے وہ $200-$300 آپ کو نا واپس ہی آنا ہے, وہ نقصان میں نہیں جائے گا.
8: بالکل ٹھیک ہے. مطلب سامعین کس صورتحال ہے تو آپ کال کر سکتے ہیں 6472714147. جی آپ کنٹینیو کیجیے, کچھ کہہ رہے تھے بات.
9: جی بہت ایسے لوگ ہیں جو آج بھی میرے کلائنٹ لائک لوگ ہیں جو کال کرتے ہیں, وہ یہی کہتے ہیں یار انٹرسٹ ریٹ بڑھ جائے گا, ہم پراپرٹی لے لیں گے. 20-20 سال ہو گئے ان کو کینیڈا میں یہی سوچتے ہوئے کہ ریسیشن آنے والا ہے, ریسیشن آ گیا ہے, چلا گیا ہے, انٹرسٹ ریٹ کم. 1.9 تک میں نے مارگیج کرائی ہے, تب بھی انہوں نے یہی کہا کہ نہیں یہ اس سے زیادہ نیچے گرے گا, تو تب بھی گنے لیا ہے. جب وہ اوپر چلا گیا تو پھر بھی, تو پراپرٹی جو ہے نا وہ انویسٹمنٹ ہے آپ کی, آپ اس کو لیں. برا ٹائم ہے, اچھا ٹائم ہے, یہ وہ چیز ہے جو آپ کو فیوچر میں کام دے گی.
8: بالکل ٹھیک ہے. ڈیو ڈیلیجنس کریں, جو پسند آتی ہے تو بس لے لیں, کیونکہ مطلب رہیں وہیں جہاں آپ کا دل خوش ہو, اسی میں انسان جو ہے رہے. اچھا نبی, اس حوالے سے فرسٹ ٹائم ہوم بائر کے لیے کافی گورنمنٹ نے سہولتیں دی ہیں, تو فرسٹ ٹائم میں ہمیشہ یہ سوال آپ سے کرتا ہوں کیونکہ لوگ ہم سے بہت سوال کرتے ہیں, کیا آپ فرسٹ ٹائم ہوم بائر 5%, 10% پہ کوالیفائی کر لیتے ہیں؟
9: آرام سے 5% پہ ہم کوالیفائی کرا رہے ہیں, 10% پہ ہم کر رہے ہیں, اپنے ملٹیپل پراپرٹیز ہیں اس پہ ہم کرا رہے ہیں. مارگیج اگین میں وہی بات کرتا ہوں کہ مارگیج گھر جو ہے نا لینا چاہیے, وہ 5% آپ دے رہے ہو, 25,000 دے رہے ہو یا 30,000 دے کے آپ کو اگر گھر مل رہا ہے تو خود دیکھیں کہ اتنا تو رینٹ ہے جتنا آپ 2,000-2,500 رینٹ پے کر رہے ہو. مارگیج بنتی ہے آپ کی $1,700-$1,800, تو آپ جو اونلی رینٹ پے کر رہے ہو جو آپ کے فیوچر میں آپ کے کام نہیں آ رہا, لیکن مارگیج میں یہ ہے کہ آپ کا پرنسپل اکٹھا ہوتا جا رہا ہے, آپ کو 30-year amortization ملتی جا رہی ہے, بینک نے بہت, ابھی بھی انٹرسٹ ریٹ ناٹ بیڈ, 3.99 اتنا برا نہیں ہے جو کہ ایک ٹائم پہ یہ جا چکا تھا. اگر آپ کووڈ سے پہلے دیکھیں نا 2019 پہ, تو اس سے پہلے بھی یہ 3.6-3.7 پہ ہی چل رہا تھا, کوئی کم نہیں تھا. تو اس کے بعد یہ ڈراپ ہوا, پھر یہ اوپر آیا, پھر بہت اوپر چلا گیا, اب یہ پھر نارمل پہ آ چکا ہوا ہے. اگر ڈراپ ہوا بھی تو 0.25 ہوگا, اس سے زیادہ اب یہ اس سے نیچے لے کے نہیں جائیں گے, کیونکہ جیسے جیسے ہر چیز بڑھتی جا رہی ہے نا, پرائزز بڑھتی جا رہی ہیں گروسری کی, یہ وہ انٹرسٹ ریٹ بھی اتنا ہی رہے گا, یہ مینٹین رہے گا اب اتنے میں.
8: بالکل ٹھیک ہے. 6472714147 پہ آپ رابطہ کر لیجیے, کوئی بھی مارٹگیج کا مسئلہ ہو آپ ان سے رابطہ کر لیجیے. اچھا لونس کے حوالے سے اور لائن آف کریڈٹ کے حوالے سے بتائیے گا, کیونکہ بزنس جو ہیں آپ आपको बताया थोड़ा सा सफर कर रहे हैं, तो उस किस तरह से हेल्प उनकी हो सकती है?
9: जब भी आपने बात की ना कि बिजनेसेस सफर कर रहे हैं, ये बेस्ट टाइम होता है बिजनेस बाय करने का।
8: अच्छा, वेरी गुड।
9: क्योंकि ये वो चीज है कि जो जब चीज की प्राइस ड्रॉप होती है ना, प्राइस कभी भी आप भी देख लें कि रिसेशन आया 2018 में आया, फिर 12 में आया, फिर 18 में आया, ये टेम्परेरी आता है, ये टेम्परेरी 6 महीने साल के लिए, 1.5 साल के लिए तंग करता है। लेकिन जो प्राइसेस ड्रॉप होती है ना, जैसे यही घर अभी आप देख लें कि जो 1.5 में बिक रहे थे आज वो $1 million के हुए हैं, और ये सदाबहार मिलियन के नहीं रहने, ये आने वाले टाइम पे ये वापस जहां पे हालात अच्छे होने शुरू हो जाते हैं ना, फिर एकदम प्राइसेस ऊपर चले जाती हैं। अभी आप देखिए, आपको फ्रेंचाइजेस जो है ना, आपको 100,000 में जो कि ₹2.5-3 लाख की थी, आज $1 लाख में मिल रही है। लेकिन अगर आप ये सोचेंगे कि यार ये लाख से भी नीचे जाएगी, तो वो नहीं जाएगी, क्योंकि उसको बनाने में उससे ज्यादा कॉस्ट आनी है।
8: बिल्कुल ठीक।
9: तो अगर पैसे हैं, अपना बिजनेस करना चाह रहे हैं, आप इन्वेस्ट कर रहे हैं, आप ये टाइम है, आपको बैकअप है आपका, तो आप इसको 6 महीने साल हम आपको बैकअप भी करा के देते हैं साथ में, कि यार आपको ये ना हो कि आप मॉर्गेज ना पे कर सको, रेंट ना दे सको, तो हम आपको बैकअप में भी हेल्प करते हैं। तो बिजनेसेस अपना करें। बहुत ऐसे लोग हैं जो कि सोच रहे हैं बस, और वो सोचते हैं और वो सोचते ही रह जाते हैं, तो उसको स्टेप उठाना पड़ता है। एक वो कंफर्ट जोन में आ चुके है ना कि यार चलो इधर से इतने पैसे आ रहे हैं, वेरी गुड। नहीं, वो डरते हैं कि यार मैं भी ये छोड़ूंगा तो नया काम करूंगा तो मैं भी मैं रोड पे आ जाऊंगा। कभी ऐसा नहीं होता।
8: नहीं,
9: तो आप जरूर कॉल करें, फ्यूचर के लिए देखें कि आप क्या कर सकते हैं, हम आपके साथ मिलके आपको हेल्प करेंगे उसमें।
8: 6472714147 पे आप अभी रابطہ कर सकते हैं। कुछ और ऐड करना चाहेंगे शिराज साहब?
9: बिल्कुल, वही मॉर्गेजेस, लाइन ऑफ क्रेडिट, बिजनेस लोन, कमर्शियल लोन्स, फर्स्ट टाइम बायर हैं आप, सेकंड टाइम बायर हैं, ईस्ट हो या वेस्ट हो, आप जरूर हमें एक मरतबा कॉल करें।
8: नंबर कॉल है 6472714147 6472714147। थैंक यू वेरी मच शिराज भाई, बहुत शुक्रिया। अगले हफ्ते इंशाल्लाह आपसे बात करते हैं। थैंक यू, अस्सलाम वालेकुम। नंबर नोट कीजिए 6472714147 6472714147। रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। स्टूडियोज में रابطے के नंबर 416-593-0003। मनु में जो पुलिस चौकी पर खुद जो हमला हुआ था, उसमें 1200 से 1500 किलो बारूदी मवाद इस्तेमाल किया गया था। मनसूबाबंदी अफगानिस्तान में हुई थी, पाकिस्तानी हुकाम का दावा है, और अफगान हाई कमिश्नर नाजम अलमोर को इस हवाले से बुलाकर उस हवाले से उस तक जो है वो बात प्रेस भी की गई है। अफगानिस्तान के हवाले से पाकिस्तान के साथ मामलात जो हैं वो बजाय बेहतर होने के बाज़ूकात मज़ीद ख़राब होते नज़र आते हैं, और पाकिस्तान के वज़ीर दिफा ख्वाजा आसिफ ने आज इसी हवाले से कहा है कि इतनी एहसान फरमोशी कभी सामने नहीं आएगी जितनी ज़मीन फरोशी अफगानिस्तान ने की है। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ।

0: सिर्फ मॉर्गेजेस। दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 license number 12374.
1: Bride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 और Dundas के intersection Mississauga में. Barbecue का असली मजा Barbecue Tonight पर. चरगा, लाहौरी fish, चपली कबाब, कड़ाही गोश्त, चिकन टिक्का मसाला, चिकन बिरयानी, सीख कबाब, रेशमी कबाब, चिकन बोटी, चिकन टिक्का, बिहारी कबाब, लैम चॉप्स, अफगानी टिक्का, नेहारी और बहुत कुछ. खूबसूरत कुशादा पैटियो Barbecue Tonight Restaurant, 9052680088. It's 9052680088. Highway 10 or Dundas intersection, Mississauga.
2: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
3: Dr. Fayaz Ahmed Qureshi and Associates, of Mississauga ke baad Scarborough Main, 2155 Lawrence Avenue East, Lawrence or Bridgemount ka intersection, 416-757-9999. Daanton ki koi bhi bimari ho, aap aitmaad ke saath Dr. Fayaz Ahmed Qureshi aur unki tajrubakar team ki professional services ka fayda uthaiye. Tamam insurance plan accept karte hain. Insurance na rakhne walon ke liye special discount. Root canal treatment aur retreatment ke specialist hain. Mississauga location 1110 Bloor Street East, Bloor or Dixie ke intersection, 905-232-5678.
4: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं, तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं. इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं. साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा. डेडलाइन इज कमिंग सून. अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं. मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 9057831922. It's 9057831922.
5: जी हाँ, 9057831922. अहमद मलिक करसमाफ. जी अहमद मलिक साहब, इस हवाले से दो दहाइयों से ज़्यादा अरसे का इनका तजर्बा है. हज़ारों की तादाद में लोगों के कर्ज़ माफ़ करवा चुके हैं. खुदा न खास्ता आपका इसके बोझ तले आ गए हैं. अपनी गलती से किसी की गलती से बिल्कुल परेशान हो. हुकूमत आपको ये मौका फराहम कर रही है कि आप अच्छे कंसल्टेंट के थ्रू अपने कर्ज को मैक्सिमम माफ़ करवा सकते हैं. अगर ऐसा कोई मामला है, सीबा लोन का मामला है, कोई कॉरपोरेशन के कर्ज़ हैं, किसी किस्म का भी मामला हो, आप अहमद मलिक साहब को 9057831922 पर रब्ता कर लीजिए. हमारे साथ मौजूद हैं खुश आमदीद कहेंगे. मलिक साहब, अस्सलाम वालेकुम.
6: जी वालेकुम सलाम अशीद भाई, बहुत बहुत शुक्रिया. और बिल्कुल जिस तरह आपने बताया है, हमारे ऐसे कोई लिसनर हैं, अगर आपने किसी तरह के क्रेडिट कार्ड आपने यूज कर लिए हैं, कोई आपने लाइन ऑफ क्रेडिट कंज्यूम किए हैं जो अब आपसे पे नहीं कर पा रहे, आपने किसी तरह का कोई बिजनेस लोन लिया है, कोविड के टाइम पे आपने कर्जे लिए हुए हैं, या सबसे बड़ी परेशानी का जो इस टाइम बाइस बन रहा है हमारे जो ओनर ऑपरेटर भाई हैं अर्शद भाई, उनको इस टाइम सीआरए की तरफ से बहुत ज्यादा ऑडिट मौसूल हो रहे हैं पिछले गुज़िश्ता सालों के. तो अगर आपके साथ ऐसी सिचुएशन बन रही है कि आप पे कोई ऐसा कर्जा आपके जिम्मे निकल रहा है जो आप पे नहीं कर सकते, तो फिर आप मेरे साथ रब्ता कर सकते हैं. हमारी कंसल्टेशन बिल्कुल फ्री है और हर चीज को, इंफॉर्मेशन को कॉन्फिडेंशियल रखने की मैं गारंटी करता हूँ. आपका कर्जा 75% तक माफ करवाया जा सकता है और बाकी के रहते कर्जे पर एक छोटी सी इंस्टॉलमेंट लगवा के आपको एक नई खुशहाल जिंदगी शुरू करने में आपकी हेल्प की जा सकती है. इसके साथ साथ अशरफ, तमाम वो दोस्त जिन्होंने कोविड के टाइम पे सीपा का लोन लिया हुआ है और अभी तक पे नहीं किया और खाली आप इंस्टॉलमेंट दे के पे कर रहे हैं, तो याद रखें जी, गवर्नमेंट बहुत अग्रेसिवली सीबा लोन की कलेक्शन के लिए अब उन्होंने काम शुरू कर दिया है. तो अगर आपने सीबा लोन अभी तक नहीं अदा किया, कॉरपोरेशन पे लिया हुआ है, तो फिर आप फौरी तौर पर मेरे साथ रब्ता कर लें. आपके क्रेडिट को अफेक्ट किए बगैर आपको सीबा लोन से निकलने में मैं आपकी हेल्प कर सकता हूँ. 9057831922 1922 میرا کانٹیکٹ نمبر ہے ارشد بھائی, ٹائم دینے کا بہت بہت شکریہ.
5: تھینک یو ویری مچ, بہت شکریہ آپ کا ملک صاحب, اور فرائیڈے ان شاء اللہ آپ سے پھر بات کرتے ہیں. نمبر نوٹ کیجیے, بہت شکریہ. 905-783-1922 جناب رابطے کے نمبر ہے احمد ملک صاحب کے. تھوڑا سا وقت ہے کمرشل نیوز میں, تو ایک چھوٹا سا بریک لے لیتے ہیں, کمرشل بریک لے لیتے ہیں, اس کے بعد نیوز کی طرف لے چلیں گے. اسٹے ٹیون.
7: SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Mortimore. ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے. آئل چینج, ٹائر چینج, لائٹ ریپیئر, بریکس, سسپینشن, مفلر سروس, انجن سروسز, اس کے علاوہ سیفٹی انسپیکشن, 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائر بھی اویلیبل ہیں. ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی. میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 416-466-8782. ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ SSR آٹو سروس, 921 پیپ ایونیو. چائے خانہ پاکستانی چائنیز کوزین, جہاں آپ کو ملے گا اصلی پاکستانی سٹائل چائنیز فوڈ. پی سی لاہور کے شیف جنہیں 14 سال سے زائد عرصے کا تجربہ ہے. رجوی پلازا میں فوڈ لورز کے لیے پاکستانی چائنیز کھانوں کے لیے بہترین انتخاب. نو ایم ایس جی, نو فروزن میٹ اینڈ نو پیکٹ مسالہ ایٹ آل. ہر چیز ملے گی آپ کو فریش اور پرائسز انتہائی ریزنیبل. چائے خانہ پاکستانی چائنیز کوزین, 3920 اگلنٹن ایونیو ویسٹ, یونٹ 30, رجوی پلازا, مسیساگا. For booking information call 905-514-7877. وہی ذائقہ, وہی لذت اور وہی مہمانداری. چائے خانہ پاکستانی چائنیز کوزین.
8: Canadian Society of Peace and Relief proudly presents Ali Zafar for spiritual Sufi and Qawwali night. Join us on Saturday, May 16th at the Paramount Fine Food Center. Tickets starting from just $29. Available now on Ticketmaster.ca. For sponsorship and info, please call
7: 416-904-2046 or 416-662-7861.
9: اپنا ہم سفر گلوبل ٹریول اینڈ ٹور.
10: گلوبل ٹریول اینڈ ٹورز مسیساگا میں کمیونٹی کو دنیا بھر کے لیے سستے ترین ٹکٹ آفر کر رہے ہیں. ایاٹا اپروو ایچ این تمام میجر ایئر لائن سے ڈیل کرتے ہیں. پی آئی اے کے کنسولیڈیٹر ہیں اور پی آئی اے ٹکٹس کے اسپیشل لو فیئر اویلیبل ہیں. بک ان ایڈوانس اینڈ گیٹ اسپیشل ڈسکاؤنٹ. عمرہ اور زیارات کی اسپیشل پیکج ڈیل کے لیے کال کریں 905-275-3555.
5: ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم. انعام گھر عید شاپنگ فیسٹیول 23, 24, 25 اور 26 مئی کو کیپیٹل بینکٹ ہال مسیساگا میں ہونے جا رہے ہیں, اور ایوری ڈے سونے کا گفٹ وہاں پہ دیا جائے گا. چاروں دن بہت زبردست پروگرامس ہوں گے. آپ اسٹال بک کر کے وہاں اپنے بزنس کو پروموٹ کر سکتے ہیں, اسپانسر بھی کر سکتے ہیں. کچھ اسٹالس باقی ہیں, آپ کال کر لیجیے شمس رحمان صاحب کو 416-710-6777. نشاط ریڈی پاکستان ڈاٹ ایف ایم پہ سن سکتے ہیں. ہمارا ٹیلی ویژن چینل ہے ٹورنٹو 360 ٹی وی. ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے, ٹیم بھٹی سے رابطہ کیجیے. کال تالاب بھٹی 647-295-7861. گھر خریدنا, بیچنا, لیز کرنا, سائن کرنا, نیا پروجیکٹ میں انویسٹ کرنا ہو, کال کر لیجیے. اپنا ای میل ریسپی ٹیسٹ کر سکتے ہیں, ڈیٹا بیس میں سیٹ کر لیں گے. جو بھی نیا پروجیکٹ آئے گا آٹومیٹک اس کی ڈیٹیل آپ کو ملتی رہا کیجیے. کال کیجیے, اپنا ای میل ریسپی ٹیسٹ کر دیجیے. تالاب بھٹی 647-295-7861. ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم آپ کو لیے چلیں گے نیوز کی طرف, جو آپ کے لیے پیش کرتے ہیں جناب زبیر الدین صاحب.
11: You're listening to CMR FM 101.3.
7: نیوز کے لیے ہمیں تعاون دیا ہے انجم قریشی صاحبہ نے.
12: خدا نہ کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں, تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں, اور ہمارے پرسنل انجری لوئرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں, تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں. آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 416-570-0157. 416-570-0157.
13: न्यूज के लिए तावन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेयरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ मजीद मालूमात के लिए कॉल कीजिए 4374252500 इट्स 4374252500 आइकॉन इवेंट स्पेस
14: न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861
15: बिस्मिल्लाह रहमान रहीम अस्सलाम वालेकुम ये रेडियो पाकिस्तान टोरंटो है अब आप जुबैरुद्दीन से खबरें सुनिए अमरीका और ईरान के दरमियान जंग मंदी और अमन मुज़ाकरात एक बार फिर तातुल का शिकार हो गए हैं अमरीकी सदर डोनाल्ड ट्रंप ने अमरीका की तजावीज़ पर तेहरान के जवाब को कचरे से तशबीह देते हुए कहा है कि जंग मंदी इस वक्त इंतहाई कमज़ोर है और लाइफ सपोर्ट पर है सदर ट्रंप ने कहा कि ईरान के पास कुछ फौजी कुव्वत बाकी है जो शायद उन्होंने जंग मंदी के दौरान दोबारा हासिल की है लेकिन हम उसे एक दिन में ख़त्म कर सकते हैं उन्होंने दावा किया कि ईरान को अस्करी तौर पर शिकस्त दी जा चुकी है और उसके पास मौजूद अफजूदा यूरेनियम का ज़खीरा जब चाहें छीन सकते हैं उन्होंने ईरानी क़यादत को बेईमान करार देते हुए कहा कि वो बार बार अपना जहन तब्दील कर लेते हैं उनका कहना था कि ईरान की मरकज़ी क़यादत इंतहाई गैर माकूल थी लेकिन वो अब जा चुकी है डोनाल्ड ट्रंप की जानिब